0: GAFM 88 Network, Sindh ki Awaaz.
1: स्किन डल ऐं बेरोनक लॻे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एश ब्यूटी क्रीम अव्हां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो ख़ूबसूरत थियण वधीक आसान वाइट एश ब्यूटी क्रीम ख़ूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल माल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गी सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
2: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹڑی کبیر روڈ میراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: आप सुनेंगे GAFM नेटवर्क पर KTN।
1: सिक्योरिटी फोर्सेस जो उत्तर वजिस्तान में ऑपरेशन, पंजा खारजी मारजी व्या, दहशत गर्दन सा विढ़ंदे पाक फौज जो मेजर भी शहीद। ISPR मूजिब सिक्योरिटी फोर्सेस से गुजे इतलाते कार्रवाई कदे पंज भारतीय स्पॉन्सर्ड खारजी दहशत गर्दन के जन्म भेड़ो के कयो। शदीद फायरिंग जी डेवट में मेजर हाफिज एहसान इलाही शहीद थी वियो। मेजर हाफिज एहसान इलाही पंजे दस्तन जी क्यादत कदे बहादुरी से विढ़ंदे शहादत जो जाम नोश कयो। मारजी वेल खारजी दहशतगर्दन वटां हथियार ए बारूदी मवाद हथ कयो वियो। दहशतगर्द सिक्योरिटी फोर्सेस कानून लागू कंदड़ इदारन ए बेगुनाह शहरियन खिलाफ दहशतगर्द कार्रवाई में मुलविस हुआ। पाक चीन दोस्ती आसमायल हर वक्त ते पूरो लहंदड़ आहे। पाक चीन फौज भी इलाकई अमन ए गडियल मुफादन के तहफुज लाए हकीकी भाईवार आए। फील्ड मार्शल सैयद आसिम मुनीर जो पीपल्स लिबरेशन आर्मी के 99वीं सालगिरह वाली तकरीब का खिताब। फील्ड मार्शल पाक चीन दोस्ती मुनफरिद आसमायल है। इलाकई आलमी चैलेंजेस बावजूद मजबूत रही है। तकरीब का खिताब कदे चीनी सफीर दहशतगर्द के खिलाफ वेड़ में पाक फौज की कुर्बानी की सारा कदे पाकिस्तान से भाईवारी के मजबूत किया वो। तकरीब दौरान चीन की पीपल्स लिबरेशन आर्मी की 99वीं सालगिरह जो केक काट वो। तकरीब में टिन्ही हथियारबंद फौजन के सीनियर ऑफिसरन भी शिरकत कई।
2: ये बात करेंगे कि वो पहली दफा धांधली से वजीर आजम बने थे तो फिर आप याद करें यहाँ पे ये भी बात होती है कि कोई पहली दफा मुल्क तोड़ के भी वजीर आजम बना था। अगर वजीर आजम ने जो वोट लिए उन वोटों को आप अगर फॉर्म 47 का कहते हैं तो सदर ने जो वोट लिए हैं वो किस फॉर्म के थे? जरदारी साहब के जो बरखुरदारान हैं, एक बरखुरदार जो है वो ये फरमा रहे हैं, एक दूसरे बरखुरदार हैं वो कल फरमा रहे थे कि ये सिस्टम जो है ये बस अब खत्म हो चुका है, ये सिस्टम जो है ये अब आगे चलने के जो है वो काबिल नहीं रहा। ओ भाई, इस सिस्टम में तुमने 30 साल का सफर जो है वो 3.5 साल में तुम कहां से चले हो और कहां पहुंचे हो, और अब तुम्हें आगे पता चला है कि ये सिस्टम जो है ये बिल्कुल खराब है, ये चल नहीं सकता।
1: वज़ीर आज़म के सलाहकार राणा सनाउल्लाह जो पीपल्स पार्टी तेवार शहीद ज़ुल्फ़िकार भुट्टो मथा मुल्क टोड़े वज़ीर आज़म थियण जो इल्ज़ाम भी लगाए छो। घर वज़ीर मोहसिन नक़वी ते भी तनकीद। मुज़फ़्फ़राबाद में चूंड जलसे के खिताब कदे राणा सनाउल्लाह चयो त जेकॾहिं तव्हां नवाज़ शरीफ़ खे चवंदा त सदाई धांधली करे वज़ीर आज़म थियो आहे त पोइ हिते ही ॻाल्हि बि थींदी आहे त को मुल्क टोड़े पहिरियों भेरो वज़ीर आज़म थियो हो। वज़ीर आज़म जे वोटनि खे फॉर्म 47 जो सॾींदा त ॿुधायो सदर खे मिलियल वोट कहिड़े फॉर्म जा आहिनि। सरदारी साहब जो ॿियो फर्ज़ंद चई रहियो आहे त सिस्टम ख़तम थी चुको आहे, अॻिते न वधी रहियो आहे। इक़्तदार जा मज़ा वठण बाद ओचितो खेनि सिस्टम ख़राब लॻण लॻो आहे, जेका अजीब ॻाल्हि आहे। नवाज शरीफ शहबाज शरीफ ऐं मरियम नवाज़ खे धांधली करे खटरायो वियो। ख़ैरात में मिलियल सीटनि वारा बि पीपल्स पार्टी ते तनक़ीद करे रहिया आहिनि। सिंध जे सूबाई वज़ीर सईद ग़नी चयो आहे त बंगलादेश थाने में शहीद भुट्टो मुलविस हुजे हा त ज़िया केस कूड़े केस में फाही ॾियण बदिरां बंगलादेश थाने वारे केस में फाही ॾिए हा। सूबा ठाहिण जो अख़्तियार कंहिं फर्द या पार्टी वटि न पर असेंबलियुनि वटि आहे। सिंध जो अवाम ऐं चूंडियल नुमाइंदा नओं सूबो नथा चाहिनि। मोहसिन नक़वी भली जेको चवे संदसि ॻाल्हि मञण जा पाबंद न आहियूं। पीपल्स पार्टी घटि में घटि करप्शन इख़लाकियात ते त लेक्चर न ॾिए। मरियम नवाज़ सूबे में तालीम जो बजट वधायो आहे, छा पीपल्स पार्टी सिंध में तालीम जे बजट वधाई आहे? पंजाब जे सूबाई वज़ीरनि जी पीपल्स पार्टी ते तनक़ीद। प्रेस कॉन्फ्रेंस कंदे पंजाब जे वज़ीरनि चयो त कराची जा शहरी पाणीअ लाइ परेशान आहिनि। शहर जा ग्रीन बेल्ट ख़तम थी चुका आहिनि। सिहत जो सिंध में ख़राब हाल आहे। सिंध जूं हालतूं सभिनी जे साम्हूं आहिनि। मरियम नवाज़ ते तनक़ीद करण बदिरां मरियम नवाज़ एतिरो कम त करे ॾेखारियो। नवां सूबा असांजी ख़्वाहिश न पर पाकिस्तान जी मजबूरी आहे। पाकिस्तान में मसलनि जो तूफ़ान आहे। हिकु वफ़ाक ऐं 4 सूबनि वारे सिस्टम सबबि वसीला घटिजी विया आहिनि। MK मगवाण ऐं वफ़ाकी वज़ीर मुस्तफ़ा कमाल चयो आहे त महरूमियुनि सबबि माण्हू रियासत ख़िलाफ़ थी रहिया आहिनि। बदइंसामी सबबि बि मुल्क में मसला वधी रहिया आहिनि। امریکی صدر ڈونلڈ ٹرمپ فوج کے ایران تے وڈن حملن جو حکم دے چڑیو امریکی اخبار وال اسٹریٹ جرنل موجب امریکہ اسرائیل گڈیل طور تے ایران جی توانائی وارن ہندن کے نشانوں بن جی جتھا بندی کر رہا ہیں ایران تے حملہ ہلندڑ ہفتے کئی بھی وقت تھی سکن تھا کابینہ کے خطاب کردے امریکی صدر ڈونلڈ ٹرمپ چھو تا امریکہ ایران کے خطرناک طریقے سے نشانوں بڑھائی دو جن بعد ایران گالین معاہدے لائے منتو کندو
0: جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
3: مہران آئرن اسٹور ہالانی ہول سیل ڈیپو اے نیم ٹو بی ٹرسٹڈ
4: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش رنگ وغیرہ بازار کا بار دستیاب آئیں
3: ہاں اچو مہران آئرن اسٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
4: رابطے لائے پروپرائٹر غلام نبی مغل 03003204372 02424601000
5: ارشاد آٹوز ائی ہونڈا شو روم مہراپر ہونڈا موٹر سائیکل جو پر اعتماد ائی با اختیار ادارو ارشاد آٹوز ائی ہونڈا شو روم مہراپر نئین موٹر سائیکل جی سیل کمپنی جی مقرر کر ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہونڈا جے کوالیفائیڈ ٹیکنیشین جی زیر نگرانی ارشاد آٹوز ہالانی روڈ مہراپر رابطے دے لائے 03201800003
6: ماشاءاللہ فوجی پائپ فیکٹری نزد گرلز ڈگری کالج ہالانی روڈ مہراپر اساں وٹ جگہ جو جاریوں جگہ جا پاوا ائی پائپ دے ڈب 4 6 9 ائی 12 انچ میں پلین ائی کالم میں موجود آہن فوجی بھائرن لئی خصوصی رعایت ہوندی رابطے لئی فوجی عبدالکریم 03015414456 ائی توقیر احمد 03061623793
7: السلام علیکم ادا
8: وعلیکم السلام ادا چھو پریشان آئی
7: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
8: ادا دکان جی مشوری کرائی تھئی
7: نہ ادا
3: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
7: مجھے دکان جی بیٹھ ہلندی
8: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
7: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
3: آفیس جی میرا پور ایف ایم 94 نزد گرلز ڈگری کالج ہالانی روڈ میرا پور
8: رابطے لائے حاکم علی جسکانی
9: 03013992836

0: بسم اللہ الرحمن الرحیم اسیاں سا مخاطب آئیوں چیئے مہرہ پر ایف ایم 94 تا پروگرام سے اچھی گال سان کرے حاضر خدمت اوہاں جو پہنجو میزبان حاکم علی جسکانی سامن جیو خوش تا جہان خوش جیو آہی تا جہان آہی صحت آہی تا سب کچھ آہی اساں کی امید آہی تا اوہاں بالکل ٹھیک ٹھاک این سب خوش ہوندہ صحت مند ہوندہ اساں جو بھی دعاؤں ہمیشہ اوہاں سا گڈ آہن پروگرام سے اچھی گال میں اساں جو اسٹوڈیو میں موجود ہوندہ ہیں سنجا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیماری بابت اواں کے جان ڈینا ہیں صحت بابت اواں کے جان ڈینا ہیں ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو پنجو قیمتی وقت کڈھی کرے اساں جے اسٹوڈیو میں اچن تھا ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر ایں سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا ہیں ڈاکٹر صاحب کراچی اسلام آباد نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ایم اے ڈی ایچ ایم اے سندھ آر ایچ ایم پی اسلام آباد پاکستان ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن گردے جی پتھری ہے اواں کے پتے جی پتھری ہے مسانے جی پتھری ہے نک جا جی ہڈی ودھیل ہے نک جو گدود ودھیل ہے گلے جا گدود ودھیل ہیں ان سبھی بیماری جو ڈاکٹر صاحب بغیر آپریشن کے کامیاب علاج کن تھا ان کا علاوہ سندھن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھوں متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن بواسیر چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڑیوں بارن میں قد جو نہ ودھن عورتن میں وزن جو نہ ودھن یا جن عورتن جو وزن ودھی ونے تو ان سبھی بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا آہن اواں کہیں بھی وقت رابطہ کرے سکو تھا پروگرام میں بذریعہ لائیو کال بھی شامل تھی سکو تھا 0301-2196-851 پروگرام سے اچھی گال میں اواں شامل تھی سکو تھا 0301-2196-851 ڈاکٹر صاحب کے اسی چوندا سی مخاطب تھیندا سی ڈاکٹر صاحب سا اج کہڑے موضوع بابت اساں کے جان ڈیندا سب کا پہریا تو اسیں ڈاکٹر صاحب کے خوش آمدید چوں تھا سائیں السلام علیکم
1: وعلیکم السلام
0: ڈاکٹر صاحب ٹھیک آئے ہو طبیعت ٹھیک آئے اواں جی
1: جی سی اللہ تعالی جا احسان
0: اج کہڑے موضوع بابت اساں جے موزز بدھندڑن کے اواں جان ڈیندا سائیں
1: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم پہریا تو سب تعریف ہوں ان رب پاک جو جو اساں کے جارے تو خرائے تو روزی دے تو خوشی دے تو اے سب دی زمینی آسمانی آفتن خواہ محفوظ رکھے تو اس میں پروگرام سچی گال ہمیں خبر ہے تو بر وقت نشر تھی ہے ان ٹائم تے اساں دی کلینک جرمن ہومیوپیتھک کلینک ہفتے جا 5 دن جمعہ چھنچھر آچر سومر اربا خمیس اواں جے شہر مہراپور میں کوٹری روڈ ساموں ودن پوٹرا پیٹرول پمپ تے موجود ہوندی ہے ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تائیں اصل پروگرام سے جی گال میں موضوعات کے حوالے سے گال کیوں تو صحت کے متعلق جی اویئرنیس یا ننڈی جان ایکڑی پانچ سامعین تھی پہنچائی ہوں وہ مختلف بیماری کے حوالے سے ہوں یا مختلف سوغات کے حوالے سے تو جی وہ بر وقت ان دفاع کر سکن ہر بیماری کے بارے میں ان کے جان ہوجن کھپے اڑے طریقے سے یا اصا یہ شو آف کریں تو بیماری اواں تھی نالج سے پہنچائی ہوں تو ان کی ٹریٹمنٹ اساں جی جرمن ہومیوپیتھک کلینک تے کئی ویندی ہے مثلاً یا وری اساں وٹ جے کے جے دفعے بار یا وڈڑا جن بیمارین میں زیادہ ایندا ہیں تو ان جی کوشش کندا ہوں تو اویئرنیس اواں تائیں پہنچایو چھو جو ضرورت یا محسوس تھیندی ہے تو یا بیماری کچھ ودھیک ہے تو ان کی جان جو ہے سو اساں جے بدھندڑن تائیں ہو جے اڑی طریقے سے آٹیزم بیماری خاص کرے بارن جی بیماری کے چبو ہے بارن جی بیماری آٹیزم تھیندی ہے آٹیزم اچھا ہے ان جو حل کہڑو ہوں جی تھی وجے त छा करणु घुरिजे उन जे लाइ जेको आहे सो नंढी हिकिड़ी ॼाण अवां ॿुधंदड़नि ताईं पहुचाईंदासीं। हीअ हिकिड़ी न्यूरो डिसऑडर यानी दिमाग़ी क़िस्म जी नंढी बीमारी हूंदी आहे, जेके नंढा ॿार जे ॼमंदा आहिनि त साल खां वठी जेको आहे सो यानी हू इहे सम्झो त जीअं सादनि लफ़्ज़नि में चऊं त ॻाल्हाइण देरि सां शुरू कंदा आहिनि। उहे ॿार जेके ॻाल्हाइण देरि सां शुरू कनि या पंहिंजो दिमाग़ी तनासुब सही न रखी सघंदा हुजनि या जेके ॿार नंढा ज़िदी हूंदा आहिनि, तव्हां ॾिसंदा आहिनि त आम ॿारनि खां हिकिड़ो ॿारु हटी करे हूंदो, हिकिड़ो आम ॿारु हूंदो आहे हू उनजो जेको बिहेवियर हूंदो आहे उहो चेंज हूंदो आहे, यानी उनजो वर्ताव जेको हूंदो आहे उहो आम हूंदो आहे जीअं आम ॿार हूंदा आहिनि। पर जेके ऑटिज़म बीमारी में ॿार मुबतला हूंदा आहिनि उन्हनि जो वर्ताव कुझु चेंज हूंदो आहे, उहो पाण खे ॿार अलॻि अलॻि से रखंदो आहे, यानी हिकिड़ो उनजो बिहेवियर चेंज हूंदो आहे, यानी उनखे हू कुझु जीअं ॿिया ॿार हूंदा आहिनि त ॿियनि ॿारनि सां गॾु रांदि रूंद खेॾंदा आहिनि या वॾनि जा इशारा सम्झी सघंदा आहिनि या उन्हनि जे उन्हनि सां जेको आहे सो रुलजी मिलजी वेंदा आहिनि। लेकिन हीअ जेको क़िस्म जो ॿारु हूंदो आहे उहो पाण खे अकेलो ऐं तनहा रखंदो आहे ऐं कुझु ज़िदी तबियत जो हूंदो आहे ऐं हलंदो आहे त थेड़ खाईंदो वधंदो आहे, हिकिड़े तरफ़ वेंदो आहे त लॻंदो ईअं आहे त जेको आहे सो यानी ॿिए तरफ़ पिए वञे ऐं भितियुनि सां टकराईंदो वेंदो ऐं पाण जे मुंहुं बि जेको आहे सो ख़ासि करे जीअं चवनि घणा ॿार ईअं ॻाल्हाईंदा बि आहिनि। इन्हनि जा असबाब छा आहिनि या इन जो हल छा आहे उहो अवां ताईं जेको आहे सो ज़रूरु पहुचाईंदासीं। हिकु त मां हिते इन प्रोग्राम जी तवसु सां ज़रूरु इहो ॻाल्हि कंदासीं त अहिड़े क़िस्म जा ॿार जॾहिं पैदा थींदा आहिनि त जेके वालदेन हूंदा आहिनि उहे परेशान थी वेंदा आहिनि ऐं जेको आहे सो परे परे ताईं यानी वॾनि वॾनि शहरनि में पहुचंदा कराइण जे लाइ, लेकिन उनजो इलाजु जेकॾहिं सही माना में ॾिठो वञे त उन्हनि पाण वटि ख़ुदि वालदेन वटि ख़ुदि उनजो इलाजु मौजूदु हूंदो आहे, यानी ॿार जी काउंसलिंग करणु, ॿार खे अकेलो तनहा न छॾनि, हुन सां रुलजी मिलजी वञनि ऐं हुनखे जेको आहे सो इहो फ्रस्ट्रेशन जो शिकार न थियणु ॾियनि, हुनखे इहो अहसासु थियणु न ॾियनि त तव्हां अकेला आहियो या जेको आहे सो मिसाल हिकिड़ो तव्हांजी तबियत अहिड़े तरीक़े सां चेंज आहे, हुननि सां उन तरीक़े सां जेको आहे सो यानी माण्हू रुलजी मिलजी वञे, हुननि खे काउंसलिंग करे हुननि सां गॾु जेको आहे सो रांदि रूंद खेॾनि ऐं हुननि सां गॾु जेको आहे सो यानी हिकिड़ो जीअं गपशप थींदी आहे अहिड़े तरीक़े सां हुनखे सम्झाइणु, हुनखे ॻाल्हाइणु, हुनखे खाराइणु, इहो जेकॾहिं वालदेन हुनखे बजाए को बि वालदेन ॿारनि सां नफ़रत न कंदो आहे लेकिन जॾहिं अहिड़े क़िस्म जी कैफ़ियत थी वेंदी आहे त थोरो परे परे रहणु शुरू कंदा आहिनि या उन जा जेके ॿिया जेके मिसल आहिनि हिकिड़ो पाड़ेसरी हूंदा आहिनि उहे त हुई बि जेको आहे सो हुन खां परे हूंदा आहिनि, लेकिन हिते रोल हूंदो आहे पंहिंजे वालदेन जो त उहो ॿारनि खे जेको आहे सो संभाले वठनि। हाणे उन्हनि जो वजूहात कहिड़ियूं हूंदियूं आहिनि, हिकु त जेको आहे सो यानी जॾहिं प्रेगनेंसी थींदी आहे उन में को प्रॉब्लम थींदो आहे त उन जे करे बि अहिड़ा ॿार पैदा थींदा आहिनि, या जेके शख़्स देरि सां शादी कनि था 34-35 सालनि जी उमिरि खां बाद में उन्हनि खे इहे प्रॉब्लम्स पैदा थींदा आहिनि, या जिन खे औलाद 40 साल खां बाद में पैदा थींदो आहे उन्हनि में बि इहे जेको आहे सो ॿार अहिड़ा पैदा थींदा आहिनि, या कुझु जेनेटिक डिसऑडर्स थींदा आहिनि हिकिड़ा जेको आहे सो यानी जीअं मेडिकली हवाले सां ॻाल्हि कयमि त उहो मसइलो थींदो आहे त उनजे करे बि जेको आहे सो इहो प्रॉब्लम थींदो आहे, लेकिन उनजो हल जेको आहे सो हिकु त काउंसलिंग करणु आहे ऐं ॿियो होम्योपैथिक में उनजो तमामु बहितरीन इलाजु मौजूदु आहे। अहिड़े क़िस्म जा ॿार खोड़ सारा असांजे क्लिनिक्स ते ईंदा आहिनि ऐं अची बि चुका आहिनि ऐं अलाह जी महिरबानी सां सिहतयाब बि थी चुका आहिनि, उन्हनि खे असां अहिड़े क़िस्म जूं दवाऊं ॾिनियूं आहिनि जिन सां हू ॿार जेको आहे सो यानी माशा अलाह उहे बिल्कुलु वरी साॻी जीअं आम ॿार हूंदो आहे उन वांगुरु जेको आहे सो बिहेवियर करणु शुरू कंदा आहिनि ऐं उन्हनि वांगुरु ई हुनजी जेको आहे सो वरी चाल शुरू थी वेंदी आहे। सो इहो होम्योपैथिक में तमामु हिन जो कामयाबु इलाज मौजूदु हूंदो आहे। सो पछाड़ी में हिकु दफ़ो ॿीहर वरी ई चवंदासीं त काउंसलिंग उनजो तमामु बहितरीनु हल हूंदो आहे। जी सर,
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि, डॉक्टर मंज़ूर हुसैन मेमन साहिबु असांजे स्टूडियो में मौजूदु, हे कॉलर लाइन ते मौजूदु आहे 0301-196-8051। ॾिसूं किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, इंशाल्लाह
0: दुआ अलहमदुलिल्लाह। केर साहिब पियो ॻाल्हाए मुंहिंजा साईं?
2: कबूल खास के
0: छा पुछणु चाहींदो डॉक्टर साहिब खां? बिल्कुल ठीक है, बिल्कुल ठीक है। बुधो एफएम बुधो डॉट साहब आके बुधाइंदो। जी सर
1: बिल्कुल, ख़ारिश अॼुकल्ह तमामु घणी जेको आहे सो मां ॾिठो आहे त ॿिए नंबर ते ख़ारिश जी बीमारी बि तमामु घणी ख़ासि करे खोड़ सारा अहिड़े क़िस्म सां रिलेटेड पेशंट्स असां वटि क्लिनिक ते ईंदा आहिनि अलाह जी महिरबानी सां, चाहे डॾर आहे, सोरियासिस आहे, एक्ज़िमा आहे या स्केबाइज़ आहिनि, उन में पेशंट जेको आहे सो ठीकु थी वेंदा आहिनि। सो सोरियासिस या फंगल इन्फेक्शन या स्किन डिज़ीज़ जेकी बि आहे उनजो इलाजु असां वटि जर्मन होम्योपैथिक क्लिनिक ते मौजूदु आहे ऐं बिल्कुलु अधु चवंदासीं रूबरू ॾेखारे सघंदा। फ़िलहालु उनजे लाइ परहेज़ तमामु ज़रूरी हूंदी आहे, अहिड़े क़िस्म जी जॾहिं एलर्जी थी वञे त अंडो, मच्छी या वॾो गोश्त, खटी शइ या देग जो चांवर वग़ैरह इस्तेमालु हरगिज़ न करणु खपे। निम जा पन इन जे लाइ तमामु बहितरीन आहिनि, उनजे पाणी सां विझणु खपे या निमरनि जा गोरा सुबुह जो नेराने जेको आहे खाइणु खपे। जी साईं,
0: रमेश सेठ जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो आवाज़ तव्हांजे समातुनि ताईं पहुचे पियो। मूंखे ॿुधाईंदा हलूं त डॉक्टर मंज़ूर हुसैन मेमण साहबु हर अरबा, ख़मीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधनपोटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था 0301-2196-8151। हिकु कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम।
3: وعلیکم السلام
0: سائیں، مجھا کیا صاحب گلائے
3: سائیں امام الحسن
0: جی ادا چا پوچھنو بھا ڈاکٹر صاحب کا
3: سائیں ڈاکٹر صاحب کا یہ پوچھنا میں تم کو گودن میں سور ائی ڈی اون جو گودن میں ڈکڑیوں سلپ تھی ونن
0: اچھا گودن میں سور ہے ڈکڑیوں سلپ تھی ونن تھیو
3: جی جو مجھے عمر ہے 45 سال ہے مجھے وزن ودن دو ونے تمام پیٹ کے بوجھ ہو
0: پئے اچھا وزن ودن دو پئے ونے ॿुधो एफ एम ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो या वरी बहितरु आहे तव्हां डॉक्टर साहिब खे रूबरू ॾेखारे वञो। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमे, छंछर, आचर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक ते मौजूदु हूंदा
3: आहिनि।
0: जी सर डॉक्टर साहिबु
1: अजय सर बिल्कुलु इन जे लाइ तव्हांखे ॿुधाईंदासीं। मालिश हरगिज़ न कजे, घणा दोस्त इनखे जोड़नि जे सूर में, गोॾनि जे सूर में मालिश कंदा आहिनि ऐं पोइ वधीक जेको आहे सो तकलीफ़ में मुबतला थी वेंदा आहिनि। तेल सरियां जो आसानी ॾस आहे, तेल सरियां जो गर्म करे हेड विझी ऐं उहो उनखे लॻाइनि, मालिश हरगिज़ न कनि। उन सां इनहेलेशन मिलंदी, टकोर मिलंदी, सिकाई मिलंदी ऐं वक़्ती तौर ते रिलीफ़ मिलंदो। लेकिन इन जी प्रॉपर ट्रीटमेंट असां वटि होम्योपैथिक में मौजूदु आहे, जंहिंसां जीअं अधु ॻाल्हि कई त ढकड़ियूं स्लिप थियनि थियूं या कीअं, उन में जेको ईअं सम्झो त जेको मिख जंहिंखे चऊं घटिजी वेंदी आहे, उहा बि जेको आहे सो असांजे होम्योपैथिक दवा में रिकवर थी वेंदी आहे या उन सां गॾु ॿिया प्रॉब्लम्स आहिनि उहे बि ठीकु थी वेंदा आहिनि। जी साईं
0: प्रोग्राम सिहत जी ॻाल्हि, हिकु ॿियो कॉलर लाइन ते मौजूदु, पर कॉल ड्राप थी चुकी आहे। डॉक्टर मंज़ूर हुसैन मेमण साहब सिंध जो मशहूरु व मारूफ़ डॉक्टर, मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे। 0301-2196-8151 तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था। हिकु कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम। हलो अस्सलाम वालेकुम। हलो अस्सलाम वालेकुम। साईं मुंहिंजा कंहिंसां पियो ॻाल्हाए? जी मुंहिंजा भाउ छा पुछंदा भाउ डॉक्टर साहिब खां? ऐं आवाज़ कटिजे थो पियो, सम्झ में नथो अचे साईं। छा थो निकिरे पियो? हलो, नेटवर्क फेल हूंदो आहे दोस्त, कुझु चवणु पियो चाहे या मलेरिया या वरी मलो, अहिड़े क़िस्म जो को लफ़्ज़ हुयो साईं जो। अस्सलाम वालेकुम।
4: वालेकुम अस्सलाम।
0: साईं मुंहिंजा केरु साहिबु पियो ॻाल्हाए? जी जी अदा, छा पुछंदा भाउ डॉक्टर साहिब खां? अच्छा, माना हल्को पघर अचे थो?
4: हल्को पघर
0: अच्छा उमिर घणी आता जी
5: उमर मुजी 40 जे लगभग
0: हां अच्छा 40 जे मन नौजवान है यंग आयो बेहतर आए ता रूबर रूबर हां रूबर दिखारे वनो तो वधिक बेहतर थिंदो वधिक एफएम बुधो डॉक्टर वगैरह नर चवारा
5: भी हो 10 मिले आपा ता
1: मादे की तकलीफ रहदा है मसलो अलग है त एक तो जो है सो जी भी अस गिजा बुधाइंदा पेशेंट की तबियत मुताबिक होंगी है इलाज जो हों तबियत के मुताबिक उम्र के मुताबिक हाटी के मुताबिक हों सो हि जी तल इलाज हों तमाम जरूरी हे शूँ जी अस खुराकू बुधाइंदा एक किस्म की फर्स्ट एड है वह भी तमाम जरूरी है जो जिंदगी जो हिस्सो है उसे मूल प्रॉपर तरीके से यूज कंदो ईंदो त इन्हनि मर्ज़नि खां बि छुटकारे में मदद मिलंदी आहे अहिड़े तरीक़े सां देखे चवंदासीं जेको हुते प्रॉब्लम आहे छो जो पेशेंट साम्हूं ईंदो आहे त हुनजो ब्लड प्रेशर शुगर वग़ैरह या हुनजी हिस्ट्री वठंदा आहियूं त पोइ उन हिसाब सां इलाज करण में आसानी थींदी आहे फ़िलहालु देखे जॾहिं 7 दाणा बादाम जा राति जो पाणी में पिसाए रखे सुबुह जो नेराणे जेको आहे उहे खाई सघनि था ऐं पोइ कोशिशि करे त इन सां गॾो गॾु रूबरू ॾेखारे ऐं ट्रीटमेंट वठी सघनि था वॾी महिरबानी
0: हिकु ॿियो कॉलर लाइन ते मौजूदु आहे कॉल जे तरफ़ वेंदासीं अस्सलाम वालेकुम ऐं जो आवाज़ु कटिजे थो मुंहिंजो साईं सिग्नल जे तरफ़ वञो भाउ
6: हैलो अस्सलाम वालेकुम
0: वाल सलाम सिग्नल जे तरफ़ वञो भाउ केरु पियो ॻाल्हाए जी जी अचे ॿियो केरु पियो ॻाल्हाए जी जी ख़ुशि आमदीद चवंदा छा पुछंदा भाउ डॉक्टर साहिब खां जी भाउ
1: फर्स्ट एड तौर ते फिलहाल तेल सरह जो करे हे गरम करे हेड विझी लॻाए सघंदा वरना ट्रीटमेंट जे लाइ रूबरू ॾेखारे सघंदा
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि चई मेहरापुर एफ एम 94 जो आवाज़ु तव्हांजे समात में पहुचे पियो डॉक्टर मंज़ूर हुसैन मेमण साहब सां जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे डॉक्टर साहब तमामु मशहूरु डॉक्टर आहिनि पूरे सिंध जा हर अरबा ख़मीस जुमे छंछर आचर सूमर ऐं सूमर ते सुबुह 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोरडी कबीर रोड मेरापुर में मरीज़नि जो इलाज कंदा आहिनि मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन गुर्दे पिते ऐं मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था गोॾनि जो सूरु आहे जोड़नि जो सूरु आहे संदनि जो सूरु आहे नक कन गलो पुराणो नज़लो निछूं अधु मथे जो सूरु सॼे मथे जो सूरु घटि ॿुधण में अचे भले खणी ॿोड़ो हुजे ब्लड प्रेशर हुजे दिलि जा मर्ज़ हुजनि भले अधु रंगो फालिज हुजेसि खंघि हुजेसि टीबी हुजेसि माथे जो सूरु हुजे माथे जी अल्सर हुजे त्री जो भले वधी वञेसि उन्हनि सभिनी बीमारियुनि जो कामयाबु इलाज कंदा आहिनि काल जे तरह हलूं था कॉलर लाइन ते मौजूदु आहे ॾिसो किथां जो कॉलर आहे अस्सलाम वालेकुम وعلیکم السلام جی ادا خیر پہ گلا ہے
7: ہاں میں تو خاص کر پھر یہ نام گلا
0: تو خوش آمدید چوندا خاص کر صاحب چھا پوچھنا ڈاکٹر صاحب کا
7: نہیں پیٹ کا ہے او مانی میں نے تیری تھوڑا ہضم ہو گیا تو ڈاکٹر صاحب کو
0: یہ پوچھنا اچھا بالکل ٹھیک ہے ہضم گھٹ تو تھی بدو ایف ایم دو ڈاکٹر صاحب کے بدائیں نہ تو برو دکھا رہے ہو مادے جی زارا مسئلہ ہوندا ہے جی سر ڈاکٹر صاحب
1: हा बिल्कुलु देखे ॿुधाईंदासीं जीअं सौंफ़ मां ॾिसंदो आहियां अक्सर सौंफ़ ऐं जीरो चमची रोज़ाना राति जो पाणी में पिसाए रखे सुबुह जो नेराणे उनखे काढ़े ऐं जेको आहे सो उहो अर्क निकिरंदो आहे उहो जेको आहे सो अर्क सुबुह जो पीअंदा आहिनि इनशा ताला उन सां काफ़ी जेको आहे सो अफ़ाको अची वेंदो आहे बरहाल इहो टेम्पररी ट्रीटमेंट आहे लेकिन रूबरू ॾेखारे ऐं मुकमल ट्रीटमेंट जे लाइ रूबरू ॾेखारे सघंदा
0: سامن یہ وقت ہے کمرشل بریک جو تلوں تھا بریک جی طرف گرگر جو بدن رو جی میرا پر ایف ایم 94
8: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن ڈیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
6: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चौपर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट दे दस्तियाब है एंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राब्ते जिलाए आसिम हुसैन आराई 0307-3592120
9: खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-3385-69